0: करना है। उन्होंने कहा कि हमारे दरमियान पैगामात का तबादला हो रहा है, लेकिन इस वक्त हमारी तरजीह ईरान की खुद मुख्तारी, इलाकाई सालमियत और अपने अवाम का दिफा है। मकाई ने वाशिंगटन पर सफारतकारी को बार बार सबोताज करने का इल्ज़ाम लगाया और कहा कि अमरीकी इकदाम ने मुजाकरात के लिए ज़रूरी माहौल को ख़त्म कर दिया और यह तहरान के साथ किए गए पिछले माहिदों की सरीहन खिलाफ वर्जी है। तर्जुमान ने हालिया अमरीकी हमलों को ईरान के खिलाफ जारी गैर कानूनी जंग करार दिया और मौक़िफ़ इख्तियार किया कि ये कार्रवाइयाँ वाशिंगटन के अपने वादे पूरे करने में नाकामी का वाज़ह सबूत हैं। आबनए हुरमुस के हवाले से बकाई का कहना था कि ईरान में बैन अल-अक़वामी बहरी आमदोरफ़्त की सिक्योरिटी को यकीनी बनाने की अपनी ज़िम्मेदारी पूरी कर रही है, लेकिन वो इस तजवीराती बहरी रास्ते को मुल्क की कौमी सलामती के ख़िलाफ़ बतौर प्लेटफॉर्म इस्तेमाल करने की इजाज़त हरगिज़ नहीं देगा। हालिया हफ्तों में अमरीका और ईरान के दरमियान कशीदगी उस वक्त शदीद हो गई जब अमरीका ने ईरान पर हमले किए और तहरान ने जवाबन बहरीन, उर्दन और कुवैत समेत खित्ते के मुख्तलिफ ममालिक में मौजूद अमरीकी फ़ौजी तनसीबात और आलात को निशाना बनाया। अमरीकी सदर डोनाल्ड ट्रंप ने 8 जुलाई को तहरान पर माहदे के खिलाफ वर्जी का इल्ज़ाम लगाते हुए ईरान के साथ तय शुदा मुफाहमत की याददाश्त के खात्मे का ऐलान किया था।
1: अरब लीग के सेक्रेटरी जनरल नबील फाम ने अमरीकी सदर डोनाल्ड ट्रंप से मुतालबा किया फलस्तीन के हवाले से इसराइल की पॉलिसियों पर लगाम डालें, खबरदार किया कि मशरक वस्ता एक खतरनाक मोड़ के करीब पहुंच रहा है। फाम ने कहा मसला फलस्तीन पर तो लापरवाही बढ़ने की बिना पर खत्ता इंतहाई खतरनाक लम्हे तक पहुंच चुका है। उन्होंने ट्रंप पर जोर दिया इसराइल हुकूमत के इंतहा पसंदाना अजाइम को रोके, गैर कानूनी बस्तियों की तोसी को सदोबाब करें, 2025 के अगस्त से अमन इकदाम की हमायत करें और मकबूजा मगरबी किनारे में इसराइल हमले बंद करवा दें। फामी ने अमरीका ईरान अफवाह तफहीम और मुजाकरा में तेज से वापसी पर भी जोर दिया है।
0: متحدہ عرب امارات نے مقبوضہ مغربی کنارے کے مختلف شہروں اور دیہاتوں میں غیر قانونی اسرائیلی آبادکاروں کی جانب سے ہونے والے حملوں کی سخت مذمت کی ہے۔ گزشتہ روز جاری ایک بیان میں امارات کی وزارت خارجہ نے ان تازہ حملوں کو، جن میں 2 مساجد کو آگ لگا دی گئی، مسلمانوں کے خلاف اشتعال انگیز اقدامات اور انتہا پسندی کی کارروائی قرار دیا۔ وزارت خارجہ نے غیر قانونی آبادکاروں کے تواتر سے حملوں کی بھی مذمت کی اور اسرائیلی حکومت پر زور دیا کہ وہ پوری ذمہ داری قبول کرے۔ اس نے اسرائیل سے مطالبہ کیا کہ وہ اس تشدد کی اعلانیہ مذمت کرے اور ذمہ داروں کو جواب دہ ٹھہرائے۔ وزارت نے خبردار کیا کہ اگر ایسا نہ کیا گیا تو یہ بالواسطہ منظوری کے مترادف ہوگا، جو نفرت، نسل پرستی اور عدم استحکام کو ہوا دے گا۔ وزارت نے بین الاقوامی برادری سے بھی مطالبہ کیا کہ وہ اپنی ذمہ داری نبھائے تاکہ اسرائیلی خلاف ورزیوں کو روکا جا سکے اور مقبوضہ فلسطینی علاقوں اور وسیع خطے میں مزید کشیدگی کی روک تھام ممکن بنائی جائے۔ وزارت نے مشرق وسطی کے امن عمل کو دوبارہ زندہ کرنے، ایک منصفانہ اور جامع امن کے حصول اور 2 ریاستی حل کو خطرے میں ڈالنے والی غیر قانونی کارروائیوں کے خاتمے کے لیے علاقائی اور بین الاقوامی کوششوں کی حمایت کی ضرورت پر بھی زور دیا ہے۔
1: یہ خبریں صدائے ترکیے کی اردو سروس سے پیش کی جا رہی ہیں۔ اسرائیل میں اطراف کے لیڈر یائر گولان نے یہ بیان دیا ہے کہ اسرائیل فوج وزیر اعظم بنیامین نتنیاہو کے غیر ذمہ داران پالیسیوں کی قیمت چکا رہے ہیں۔ ڈیموکریٹس پارٹی کے سربراہ گولان نے اتوار کے روز ایکس پلیٹ فارم پر اپلوڈ کی گئی ایک ویڈیو میں کہا نتنیاہو کی پالیسیاں جن میں فوجی سروس سے مستثنا الٹرا آرتھوڈاکس یہودی شامل ہیں جنہیں انہوں نے یہودی دہشت گرد قرار دیا اسرائیل فوجوں پر بھاری بوجھ ڈال رہی ہے۔ انہوں نے مزید کہا نتنیاہو، بیزل سٹومریچ، اتمار بن غفیر حکومت مقبوضہ مغربی کنارے میں اسرائیلی فوجوں کو بے یاد و مددگار چھوڑ رہی ہے۔ گولان اپنی بات اس جملے پر ختم کی، نتنیاہو ہم انتخابات میں آپ کی جگہ لینے آ رہے ہیں۔ ہفتے کے روز گولان ایکس پر اپنی ایک پوسٹ میں خبردار کیا تھا نتنیاہو حکومت نے مقبوضہ مغربی کنارے کو ایک بارود کا ڈھیر بنا دیا جو اسرائیل کی سلامتی کے لیے خطرہ ہے۔ گولان نے یہ بھی واضح کیا انتہا پسند آباد کا مہینوں سے باقاعدہ منصوبہ بندی کے تحت کشیدگی کو ہوا دے رہے ہیں، حالات کو خراب کر رہے ہیں اور اسرائیل فوج اور ملک کو ایک وسیع تر تصادم کی جانب دھکیل رہے ہیں۔
0: روسی حکام کے مطابق گزشتہ شب یوکرینی حملوں میں روس کے روستوف آن دون اور بیلگورود علاقے میں کم از کم 2 افراد ہلاک اور 12 زخمی ہو گئے، جن میں 2 بچے بھی شامل ہیں۔ بیلگورود علاقے کے آپریشنل ہیڈ کوارٹر نے روسی سوشل میڈیا پلیٹ فارم میکس پر جاری کیے گئے ایک بیان میں بتایا ہے کہ ایک عورت کن پٹی پر شیل کے ٹکڑے لگنے سے زخمی ہو گئی، جسے جائے وقوع پر طبی امداد دی گئی۔ بیان کے مطابق باقی زخمی افراد کو ایمبولینس عملے نے ہسپتال منتقل کیا جہاں ان کا طبی علاج جاری ہے۔ علاقائی حکام کے مطابق حملے کے بعد رہائشی عمارت کے کئی فلیٹوں اور 15 سے زائد پارک شدہ گاڑیوں میں آگ لگ گئی۔